0: रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघझुङ। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दुध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
0: यो हो रेडियो टाइगर 99.2 MHz।
6: रेडियो टाइगर स्टुडियो टाइम।
7: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 6 गते बुधबार, सन 2026 जुलाई 22 तारीक असार शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्रालिनी,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
1: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च, पहाड़ र शहरी क्षेत्रमा समस्या बढ़दो, क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
3: कुनै पनि समुदायले बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सही सूचना प्राप्त गरेर सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ।
0: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढ़ीको आर्थिक क्षति।
1: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: कानूनको स्नातक तह BA LLB भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्राङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
6: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर हटाएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत घोषणा गर्नुभएको खबर। संविधानमै मौलिक हक अन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको 3% समता शुल्क अर्थात करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत हटाएको हिजो घोषणा गर्नुभएको छ। तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्वत हट्दैन। मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यस्तो कर खारेज हुन्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो। निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन शुरू भइसकेको थियो। अर्थमन्त्रीसँग परामर्श गरेर नै यस्तो कर हटाएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। इन्धनमा परनिर्भरता हटाउन र वार्षिक झण्डै 3 खर्ब बाहिरिनबाट रोक्न देशभित्रै विद्युत उत्पादन बढ़ाउनु पर्ने र आम उपभोक्तालाई गाड़ीदेखि भान्सासम्म विद्युत प्रयोगमा आकर्षित गर्नुपर्ने विज्ञहरू सुझाइरहन्छन्। तर सरकारले उल्टै मासिक 50 युनिट माथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ। सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। तर सरकारले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट भने अहिलेसम्म यथावत राखेको छ।
7: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1 लाखदेखि 10 लाख रूपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ, जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 जित्नेछन् भने महिनामा 2 जनाले जनै 10 लाख रूपियाँ उपहार पाउनेछन्। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 मार्फत यो कार्यक्रम ल्याएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले विधि बनाएर कार्यान्वयनमा ल्याएको हो। यो कार्यक्रम आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ। नेपालभित्र आफैले प्रयोग गर्नका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछ भने व्यवस्था कार्यविधिमा उल्लेख छ। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ। डिजिटल भुक्तानी बाहेक नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
6: डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेशन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ। तर सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत, यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग, पालिकाहरूमा अनलाइन प्रणाली अवरूद्ध भइरहने भएकोले सेवागराही समस्यामा पर्ने गरेका छन्। विद्युतीय सुशासन तथा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराई सरकारी अनलाइन प्रणालीमा देखिएको समस्याको मुख्य जड़ प्रणालीको डिजाइनमै रहेको बताउनुहुन्छ। प्रयोगकर्ताको चाप बढ़दा नेटवर्कले धान्न नसक्ने आर्किटेक्चर बनाइएको छ। योजना र व्यवस्थापनमा दक्षताको कमी हुनु अर्को समस्या हो, उहाँले भन्नुभएको छ। घोषणा अनलाइन तर सेवा अफलाइन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काठको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काठ रोकिएको हो। अहिलेसम्म 390 पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। ती पालिकाले कृषि, औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा जग्गा किता काट गरेर हुने खरिद बिक्री बन्द भएको छ। तर पूरै किताको खरिद बिक्री, अंश बण्डा, अंश भरपाई, अदालतको आदेश, लगतकर्ता लगायत काम नरोकिने मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताउनु भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किता काट ठप्प थियो। त्यति बेला 253 पालिकाले मात्रै पूर्ण वर्गीकरण गरेका थिए। यसअघि भदौ 2081 पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा किता काट लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। 133 पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए। 390 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण। 363 रोकियो किता काट शीर्षकको खबर कान्तिपुरमा छ।
6: कहाया कैरनमा बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणका उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
9: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
8: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
9: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
8: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, एलजीबीटी क्यूआईए प्लस, कुनै पनि सामाजिक समूहबाट
1: अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट
8: संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको यूएन ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
9: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
8: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
9: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा।
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
14: हिमस्टार फर अ कम्प्लिट होम।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव, वस्तु तथा सेवा खरिदमा बिल लिए 1 लाखदेखि 10 लाख उपहार, घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले गरे जग्गाको वर्गीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ। गैराती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहु र कोशीको संखुवासभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधनतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
15: नेपालमा आउने मनसून जन्य विपदका कारणहरूमध्ये बाढ़ी तथा डुबान पनि प्रमुख हुन्। गृह मन्त्रालयको विपद पोर्टल अनुसार बितेका 10 वर्षमा बाढ़ीका कारण 615 जनाले ज्यान गुमाएका छन्, 251 जना हराइरहेका छन्। 10 वर्षमा
6: पशु चौपाय भौतिक संरचना लगायतमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको छ। हरेक मनसूनमा दोहोरिने यो समस्या पछिल्ला वर्षहरूमा बढ़िरहेको छ। बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय समुदायले के गर्न सक्छन् त? थप जानकारी सहित सुनौ साथी भोजेन्द्र बस्नेतको यो सामग्री।
16: बाढ़ी तथा डुबान नेपालमा वर्षेनी दोहोरिने समस्या हो। अघिल्लो दशकसम्म तराई मधेसमा बढ़ी हुने यो समस्या अहिले पहाड़तिर पनि फैलिएको छ भने शहरी क्षेत्रमा पनि यसको जोखिम निकै बढ़ेको छ। जोखिम बढ़नु र फैलनुमा जलवायु परिवर्तनले पनि केही भूमिका खेलेको छ भने मुख्यतया हामीले बनाएका सड़क लगायतका संरचना, बस्ती विस्तार तथा प्राकृतिक स्रोतको जथाभावी प्रयोगले यो समस्या बढ़िरहेको छ। यसको व्यवस्थापन तथा क्षति घटाउन सरकारले त काम गर्नुपर्छ नै, साथै समुदाय स्तरमा गरिने ससाना कामले पनि निकै राहत मिल्न सक्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली यसका लागि सबैभन्दा पहिले स्थानीय समुदायले सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने बताउनुहुन्छ।
17: कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सूचना प्राप्त गर्नासाथ त्यहाँनिर आफूलाई स्थानान्तरित गर्नु पर्यो। बाढ़ी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ।
16: विशेष परिस्थिति बाहेक आफ्नो ठाउँमा बाढ़ीको जोखिम छ कि छैन भन्ने कुरा त्यहाँ बस्ने मानिसलाई थाहा हुन्छ। यस्तै कुन ठाउँ सुरक्षित छ भन्ने कुरा पनि परम्परागत ज्ञानबाट थाहा पाउन सकिन्छ।
17: त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो, त्यो अनुभव हुन्छ। हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौं, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि तयार भएर रहनु पर्यो।
16: सुरक्षित ठाउँको पहिचान पछिको अर्को मुख्य कुरा हो सही सूचना। अहिले बाढ़ी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान धेरै जसो मिल्छ। महाशाखाबाट पछिल्लो समयमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रभाव हुन थालेका छन्। सरकारी संयन्त्र सहित सामाजिक सञ्जाल, संचार माध्यम लगायतका माध्यमबाट सूचना प्रभाव हुने गरेको छ। यस्ता माध्यममा पहुँच नहुनेले निशुल्क टेलिफोन नम्बर 1155 फोन गरेर पनि 24 घण्टा जानकारी लिन सक्छन्। अहिले समुदायमा कोही न कोहीसँग फोन हुन्छ। एकले पाएको सूचना अर्कोलाई पनि दिनुपर्छ। यस्तै सूचना पाएपछि सुरक्षित ठाउँमा जाँदा पनि सुरक्षित बाटो प्रयोग गर्नुपर्छ। शहरी क्षेत्र तथा तराई लगायत समथर ठाउँमा आउने कतिपय बाढ़ी तथा डुबानमा यदि आफ्नो घर बलियो छ भने माथिल्ला तलामा बसेर पनि सुरक्षित हुन सकिन्छ। यस्तो बेलामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बाढ़ीविद विनोद पराजुली बताउनुहुन्छ।
17: स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न संघ संस्था र संघ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले नेता हो। भनेको कुनै पनि विपदको बेला सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
16: बाढ़ीका घटना बढ़नुमा कारण पहिचान गरेर व्यवस्थापन गर्नु, विपदका बेला उद्धार, राहत, पुनर्स्थापना लगायत काममा तीनवटै तहका सरकारले तत्कालै र प्रभावकारी काम गर्नुपर्छ। तर समुदाय स्तरमा गरिने तयारी र प्रयासले जनधनको क्षति घटाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले समुदाय पनि जागरूक हुनु उत्तम।

0: पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपाली लैजान कोरियाले भाषा परीक्षा आवेदन माग गरेको छ। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7002 नेपालीले रोजगारी पाउनेछन्। पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढ़ाउँदै लगेपछि मासिक औसत करिब 1000 नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरिया रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको संख्या पनि बढ़ेको छ। सन् 2026 तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढ़ाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढ़ाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धरना कार्यक्रम भइरहँदा कोरियाले 81 नयाँ माग खुलाएको हो। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने जनाइएको कारोबारमा खबर छ।
5: अब विदेशको खबर। दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एसिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्रै सन् 2025 विश्वभर झण्डे 88 अर्ब 30 करोड़देखि 1 अर्ब 14 अर्ब 10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान छ। प्रतिवेदनले दक्षिण पूर्वी एसियामा केन्द्रित अन्तर्राष्ट्रिय राष्ट्रिय अपराध सञ्जाल, लागू औषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, क्रिप्टो करेन्सी, इन्डिक्रिप्ट संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संगठित अपराध नियन्त्रणका लागि देशहरूबीच सूचना आदान प्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव पनि दिएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेटायो। नामिबियाको जितमा जान फ्राइलिंकले अभिजित 77 रन बनाए भने माइकल भान लिंगेनले 51 रन बनाए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐडीले 30 रन

0: जोड़े नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। यो नतिजापछि लिग 2 अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ।
1: अब एउटा खबर संक्षेपमा। सरकारले धान रोप्ने बेला मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढ़ीबाट किनेर ल्याउँदै गर्दा 3 हप्ता अघि भारतीय सशस्त्र प्रहरी बल एसएसबीद्वारा पक्राउ परेका सर्लाही बलरा 5 का किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनैतिक पहल गर्दा समेत छुट्न सकिरहेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले धरौटीमा छुट्ने अपेक्षा गरिए पनि अदालती प्रक्रिया बाँकी रहेकोले अझै 1-2 दिन ढिला हुने खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
0: टुप्पाबाट पलाएको मान्छेको बढ्ता तुजुक।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो। विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
1: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित। अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
0: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च। पहाड़ र शहरी क्षेत्रमा पनि समस्या बढ़्दो। क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
1: को सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन। अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष 1 खर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति।
0: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन विभिन्न शीर्षकमा कर लगाउने र हटाउने विषयसँग सम्बन्धित छ। सरकारको नेतृत्व गरिरहेको रासोपामा दुई धार देखिन्छ। यहाँ सिंहदरबारबाट निस्कँदै गरेको जस्तै देखिने दुईजनाले यही सरकारबारे कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन् कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने चाहिँ कि कर हटाउने चाहिँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: आइएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा एक वर्षमा 3900 बढ़ीमा डेंगू संक्रमण, हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू लार्वा, खोज र नष्ट गर अभियान सञ्चालन।
1: बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कमा पहिरो र बाढ़ीको कारण यात्रा थप जोखिम, कालीकोटको सानीघाट सिंहमाखाना सड़क कालोपत्रे गर्ने काम अलपत्र।
0: शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हट्यो, चौतर्फी विरोध र आलोचना पछि सरकारले निर्णय फिर्ता लियो।
1: र आईसीसी विश्वकप लीग 2 अन्तर्गत 8 त्रिकोणात्मक क्रिकेटमा नेपाल नामिबियासँग 8 विकेटले पराजित। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको धेरै खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा गत एक वर्षको अवधिमा करिब 4,000 व्यक्तिमा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 को साउनदेखि असारसम्म प्रदेशभर कुल 3,979 जनामा डेंगू संक्रमण भेटिएको छ। प्रदेशका 10 जिल्ला मध्ये सबैभन्दा बढ़ी प्रभावित सुर्खेतमा 3,542 जनामा संक्रमण देखिएको छ। यस्तै रूकुम पश्चिममा 357, दैलेख र सल्यानमा समान 28 जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै कालीकोटमा 9, मुकुमा 4, जुम्लामा र डोल्पामा 3-3 जना तथा हुम्लामा 2 जनामा डेंगू पुष्टि भएको छ। जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेको लागि अनुकूल वातावरण बन्दै गएकाले ती क्षेत्रमा पनि संक्रमण देखिन थालेको हो। डेंगू संक्रमण नियन्त्रणका लागि प्रदेशभर लार्वा खोज र नष्ट अभियान तीव्र पारिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सर रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजनन रोक्ने हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन भइरहेको बताउनु भएको छ। यसैबीच सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीले पछिल्लो समय बढ़दै गएको मानसिक रोग र मनोसामाजिक समस्या समाधानका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित सरोकारवाला र पत्रकारहरूबीच अन्तर्क्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले आत्मदाह लगायतका दुखद घटनाहरू बढ़दै गएकाले मनोसामाजिक समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका छन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा का आयुर्वेद चिकित्सक डाक्टर शंकर रिजालले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोडेर लैजानुपर्ने बताउनु भएको छ। यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले समुदाय स्तरमै पुगेर मनोसामाजिक परामर्श र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनु भएको छ।
1: सरकारले यो साउन महिना यता डेंगू संक्रमणका जोखिम भएकाले यसलाई अभियानका रूपमा सञ्चालन गर्ने बताएको छ। पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न जिल्लामा डेंगू संक्रमण देखिन थालेको छ। यसै सन्दर्भमा हाम्रा साथी टेकराज केसीले डेंगू संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सेवा निर्देशनालयले के कसरी काम गरिरहेको छ भनेर डेंगू फोकल पर्सन श्यामलाल आचार्यलाई सोध्नु भएको छ।
2: खास गरी यो हाम्रो स्वास्थ्य मन्त्रालयबाटै असार 25 गते सम्पूर्ण पालिकाहरूलाई पनि यो आएको छ। यो कसले के काम गर्ने, निर्देशनालयले के गर्ने, पालिकाले के गर्ने, वार्डले के गर्ने भन्ने खालको डेंगू नियन्त्रणको एउटा कार्यविधि बनाएर त्यो अनुसार सबैले गर्नुपर्ने भनेर चाहिँ भएको छ। यसमा चाहिँ खास गरी डेंगू नियन्त्रणको लागि यो 3 महिना बहुतै जोखिम छ। यो असार के सरी साउन भद्र आसे यो 3 महिनामा पानी पनि हुने, गर्मी पनि सँगै हुने, भनेपछि यस्तो बेलामा एकदम एक हप्तामा डेंगूको जुन चाहिँ पानीमा फुलपात चाहिँ एडिज जातको लामखुट्टेले त्यो सफा पानीमा हाम्रो तपाईँ हामीले खाने ट्याङ्कीका कुलरका गमलाका आकाशबाट परेको एकमुठी पानी जन्म हुने ठाउँमा एक हप्ता हुने बित्तिकै त्यहाँ फुल पारेर पनि हुर्केर हामीलाई टोक्न आउने, रोग सार्ने हुन्छ। फेरि यो डेङ्गुमा कस्तो छ भन्नुहुन्छ भने अब यदि रोगी भाइरस भएको छ भने त्यसको अन्नमा पनि सर्छ भाइरस, भाइरसै भाइरसको जेनेरेसनमा जान्छ अर्को, त्यो भएर यो रोगको लामो समय चाहिँ जोखिन्छ। 5-6 महिनासम्म त्यो बिना पानी पनि अन्डा चाहिँ रहिरहन्छ, जब पानी आउँछ अनि फेरि हुर्केर जाने हुनुभएको हुनाले यसलाई चाहिँ अहिले सरकारबाटै सबभन्दा राम्रो उपाय डेङ्गुको लार्वा खोज र नष्ट गर अभियान छ। यसले गर्दाखेरि सबै प्रत्येक कार्यालय सरकारी निकाय संघ संस्थामा पनि हरेक शुक्रबार सफा शुक्रबार भन्ने एउटा अभियान नारा दिएर आफ्नो 10 देखि 15 मिनटसम्म आफ्नो कार्यालय घर आँगन सबै ठाउँमा कहाँ कहाँ पानी जम्मिया भएको छ त्यसलाई चाहिँ सफा ठाउँमा पानी नै नभएको ठाउँमा घोप्ट्याइदिएपछि त्यो हुर्किँदै गरेको अन्डा लार्वा त्युबा एडल्ट नभन्दै अथवा लामखुट्टे वयस्क लामखुट्टे बनेर नउठ्दै त्यो घोप्टिएर मर्ने भावनाले यो अभियान अत्यन्तै उपयोगी छ। खास गरी साइकलका टायर मोटरसाइकलका टायर कुनै पनि ठाउँमा धेरै पाइएका हालिएका अनावश्यक पवाडीहरूको उसमा त्यो जहाँ जहाँ पानी जमेका छन् त्यहाँ विचार गरेर त्यसमा घोप्ट्याउनु पर्यो या त राम्रोसँग छोपेर राख्नु पर्यो पानी जम्मा नहुनु पर्यो। यो हुने बित्तिकै यो अभियान निरन्तर प्रत्येक हप्तामा एकचोटि हामीले चाहिँ गर्न सक्यौँ भने यो डेङ्गुको जोखिमबाट हामी बच्न सक्छौँ। जति धेरै लामखुट्टे उत्पादन हुन्छ त्यति धेरै जोखिम हुन्छ।
1: साउन भदौ असोज तीन महिना अलिक जोखिमपूर्ण
2: तापक्रम पनि भएको
1: र उसको लागि उपयुक्त वातावरण हुने भएको
2: डेङ्गु केस बढ्ने महिना
1: हो होइन। अब हजुरहरूको तर्फबाट खोजेर लार्वा नष्ट गरेर अभियान सञ्चालन भइरहेछ, नागरिकहरूले चाहिँ यसमा जोगिनुको लागि कस्तो सतर्कता
2: पर्यो? उहाँहरूले पनि आफ्नो घर आँगनमा वरिपरि सरसफाइमा ध्यान दिनु पर्यो प्रत्येक हप्ता एकचोटि। कहाँ कहाँ पानी जम्मा गरे छन् अनावश्यक ठाउँको पानी जम्मा हुने घोप्ट्याउनु पर्यो, खाल्नु पर्यो हप्तामा एकपटक, अथवा जम्मा हुने वातावरण गर्नु भएन। साँझ पख बाहिर निस्किँदाखेरि पनि अथवा बिहान पनि टोक्छ दिउँसो पनि टोक्छ। अब ला डेङ्गु त यस्तो अप्ठ्यारो हुन्छ कि हामी छ सातजना बसेछौँ भने यसो टोक्यो फेरि भाइरस गयो, अर्कोले यसो हात चल्यो भने अर्कोलाई गएर टोक्ने, धेरै ठाउँमा टोकेर आफ्नो आहारा पुरा गर्ने भयो भने बस्दाखेरि हामी फुलबाहुलो लगाएर अथवा केही चाहिँ क्वालहरू बाहिर बालेर अथवा ओडोमस क्रिमहरू भन्छ केही क्रिमहरू दलेर हामी सुरक्षित कसरी हुने भन्दाखेरि लामखुट्टेको टोकाइबाट सुरक्षित हुने हो। यसको टोकाइबाट बच्ने उपायहरू गरेर यसलाई सबैभन्दा खोजहरू नष्ट गर्ने, हामीले थाहा नै हुँदैन त्यहीँबाट हुर्केर आएर हामीलाई टोकेर हामीलाई बिरामी पारेको छ, त्यो कारणले हामीले त्यसमा ध्यान दिनु पर्यो।
1: अनि यो कर्णालीको सन्दर्भमा चाहिँ यो अलिकति हिमाली जिल्लाहरूमा पनि अलिक पश्चिम समय डेङ्गु संक्रमण देखिन थाल्यो भन्ने आइरहेछ होइन। तल्लो कर्णालीका जिल्लाहरूभन्दा माथिल्लो कर्णाली अलिक जोखिम कम छ होइन। यो अहिलेसम्म यो वर्षको कति संख्यामा चाहिँ यो कर्णालीमा त्यस्ता डेङ्गु संक्रमितहरू देखिएका छन्?
2: खास गरी अहिलेसम्म हाम्रो हेर्दाखेरि अब अलिकति हिमाली भागमा सुर्खेतमा बढी जोखिम छ, चान्चुने त्यहाँ पनि अब यदि बाहिरबाट गएको रोगी होला के होला त्यहाँ पनि लामखुट्टे यदि जातको लामखुट्टे छ भने त्यो भाइरसले त्यहाँ पनि महामारी बनाउन सक्छ। धन्नै लगभग 4,000 हाराहारे 3979 जति यो कर्णाली प्रदेशमा देखिन्छ, त्यसमध्ये भेटिएका छन् यो आर्थिक वर्ष 82 साउनदेखि 83 असारसम्मको तथ्याङ्क हेर्दाखेरि। अब यसमा अब त्यहाँ बाहिरबाट गएका होलान् अथवा ती स्थानीय होलान्, यो हिसाबले हाम्रो यति रुकुम सुर्खेतको डाटा चाहिँ अलिक धेरै देखिन्छ। यसमा हामीले हेर्दाखेरि यो ठाउँ पनि हो, प्रदेश अस्पताल छ, यहाँ उपचार गर्न आउँछन् विभिन्न निकायले, हाम्रो समस्या पनि थुप्रै छ र सबैले यही अप्नाउनु पर्यो कि जहाँ हुनुहुन्छ यहाँहरू सबैले त्यहाँ खोजेर आफ्नो घर आँगन वरिपरि कार्यालयमा आफ्नो संघ संस्थामा त्यहाँ चाहिँ 15 मिनट टाइम दिनुहोस्। शुक्रबार हुन्छ शनिबार हुन्छ मात्रै 10 देखि 15 मिनट टाइम दिएर त्यो पानी जम्मा हुनेलाई घोप्ट्याएर लार्वा खोजेर नष्ट गर्ने अभियानलाई साथ दिनुभयो भने हामी बच्न सक्छौ।
1: उहाँ हुनुहुन्थ्यो प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका डेंगु फोकल पर्सन श्यामलाल आचार्य भेरी खबरसँग कुराकानी गर्दै।
0: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर। मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा पहिरो बाढ़ीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा मात्र यात्रा गर्न कठिन हुने गरेको स्थानीयले बताएका छन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैन भने कति पुल नहुँदा यात्रुहरूले बीच बाटोमै सवारी फेर्नु पर्ने बाध्यता समेत रहेको छ। रुकुम पश्चिमका कुबेरजङ खत्रीले वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्ने, सड़क अवरुद्ध हुने भन्ने चिन्ता रहेको बताउनु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशभर 3,230 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 383 जनाको मृत्यु भएको छ भने 8,462 जना घाइते भएका छन्। कार्यालयका प्रमुख हरिबहादुर विशिष्टका अनुसार अधिकांश दुर्घटना दुई पाङ्ग्रे सवारी साधन भएका छन्। दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोरी सड़क अवस्थाको रहेको जोखिमले बढ़ाएको बताएको छ। स्थानीयका अनुसार कर्णालीमा सड़क सञ्जाल विस्तार भए पनि अधिकांश सड़क अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्। वर्षामा पहिरो खोलामा बाढ़ी र सड़क अवरुद्ध हुने समस्या दोहोरिरहँदा यात्रा अझै पनि जोखिमपूर्ण र अनिश्चित बनेको स्थानीयको गुनासो छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
3: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
7: तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा 1 वर्षमा 39,000 बढ़ी डेंगू संक्रमण, हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू लार्वा खोज र नष्ट गर अभियान सञ्चालन, बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कहरूमा पहिरो र बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर: चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। बिरामी अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्न लागेको भन्दै व्यापक आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले फेसबुक मार्फत समता शुल्क तत्काल लागू नगर्ने भएको बताउनु भएको हो। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने भएकाले अर्थमन्त्री सोनिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय गरेको उहाँको भनिरहेको छ। यो निर्णयसँगै निजी अस्पताल, ल्याब, नर्सिङ होम, पोलिक्लिनिक तथा निजी मेडिकल कलेजका सेवाकर्मीले 3% स्वास्थ्य क्षमता शुल्क तिर्नुपर्ने छैन। यसै गरी निजी विद्यालयले पनि अभिभावकबाट थप 3% शिक्षा क्षमता शुल्क लिन पाउने छैनन्। यसबाट बिरामी र अभिभावक दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो। त्यही अनुसार निजी अस्पताल उपचार गराउने बिरामीले सेवा शुल्क बापत ती थप 3% शुल्क तिर्नुपर्ने भनिएको थियो। शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो।
1: कालीकोटको राजकोट नगरपालिका अन्तर्गत शान्तिघाट सिपखाना सड़क कालपत्र गर्ने अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ। कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कालीकोटबाट ठेक्का भएको निर्माणाधीन सड़क समयमै नसकिँदा शास्ति हेर्नु परेको स्थानीयले गुनासो गरेका छन्। शान्तिघाट सिपखाना सड़क कालपत्रका लागि 2078 साल असार 6 गते ठेक्का लागेको थियो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण प्रसाद शर्माले पटक पटक म्याद थप गरेर अन्तिममा 2083 असार 1 गतेसम्म निर्माण गर्ने समय सीमा दिए पनि हालसम्म आधा मात्रै काम भएको बताउनुभयो। 11 किलोमिटर लम्बाई रहेको यो सड़क खण्ड निर्माण गरिसक्ने अवधि सकिए पनि सड़क ग्राभेल मात्रै भएको उहाँको भनाइ छ। समयमै काम नहुँदा धुलो र हिलोको जोखिमपूर्ण यात्रामा

0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ. अहिलेलाई भने यो अर्को विश्राम.
1: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ.
2: ठाकुरबाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ.
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम. सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917.
0: यो साल त ढुक्क भयो है बुढी.
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ. पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र. सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने.
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो.
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्. नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्. एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्. आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्. साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्. स्वच्छतामा ध्यान दिनुहोस्.
5: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश.
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज.
0: तर्फ बजाङको कोटबेदल केन्द्रमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ. 4:40 4.2 भूकम्प गएको हो. राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बजाङको कोटदेवल आसपास भएको जनाइएको छ. भूकम्पको धक्का बजाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो. भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षति विवरण प्राप्त नभएको जनाइएको छ.
7: आज लुम्बिनी कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। गैराती सुदूरपश्चिम गण्डकी कोशी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो। यस्तै आज देशैभर साधारणतया बदली भई बागमती गण्डकी प्रदेशका पहाड़ी तथा तराई भेगका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखा

0: あれじゃないとさ、
1: भोलि खबरमा अब लागौं खेल खबर तर्फ. आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसँगमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ. गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेट्टायो. नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका हुन्. त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो. कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह गिरीले 30 रन जोडेका हुन्. यो नतिजापछि लीग दुई अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट सम्मान 24 अंक पुगेको छ. राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्. नेपाल आफ्नो दोस्रो खेल भोलि गरिटोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ.
0: पाकिस्तानमा आजदेखि शुरू हुने काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले पहिलो खेल काजाकिस्तानसँग खेल्नेछ. सेन्ट्रल एसियन भलिबल एसोसिएशनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा आज काजाकिस्तानसँग खेल्ने तय भएको हो. च्याम्पियनशीपमा पाकिस्तान, नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्. राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्. नेपालले यस च्याम्पियनशीपका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय टोली छनौट गरेको छ.
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो. जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
0: कर्णाली प्रदेशमा एक वर्षमा 39 बढ़ीमा डेंगू संक्रमण. हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू लार्वा खोज र नष्ट गर अभियान सञ्चालन.
1: शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हट्यो. चौतर्फी विरोध र आलोचनापछि सरकार निर्णय फिर्ता लिन बाध्य.
0: बर्खा शुरू भएसँगै कर्णालीका विभिन्न सड़कमा पहिरो र बाढ़ीको कारण यात्रा थप जोखिम. कालीकोटको शान्ति घाट सिपखाना सड़कका आलोपत्र गर्ने काम अलपत्र.
1: र आईसीसी विश्वकप लीग दुई अन्तर्गत 8 त्रिकोणात्मक क्रिकेटमा नेपाल नामिबियासँग 8 विकेटले पराजित. हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ. त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिरु रावत र मधुबन विशी विदा हुन्छौ. नमस्ते.
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ. Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ.
3: It's time to cap rayusako. पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिंग सेन्टर. दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिंग सेन्टर पुरीगाउँमा जाओ.
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्. दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517.
6: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ. जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने. तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
7: तपाई मात्रै चुरोट स्मृति गाजा फुकार जाँड दारू खाइरहनु भएको छैन, तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सेम्बहार गाजा चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
6: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
10: यही साउन 8 गते शुक्रबारको दिन
9: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजुन।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै झुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा

0: कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक रिगा बजार बर्दिया।
2: बुढी ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा। अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
3: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, कति बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टप कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
3: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-51-84-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: ओई सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारा से, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857-29-017 र 9857-37-582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यापित रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यापित हुन्छ, तपाईँको मेष राशि बारुड राशि फल र तपाईँसँगका विशेष कुराकानी, भूत भविष्य र वर्तमान समितिका धेरै भन्दा धेरै कुराहरूको जानकारी लगायत विभिन्न कर्मको लागि हामी उपस्थित छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ नेपालभरबाट यतिखेर एकै साथमा छौं। कार्यक्रममा ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आज मिति 2083 साल रहेको छ। आज विशेष श्रावणको छ गते हो। आज श्रावण छ गते आज बुधबार, तदनुसार ईस्वी सन 2026 रहेको छ। आज जुलाई हो, जुलाई 22 तारिक रहेको छ। नेपाल सम्मत 1146 हो। नेपाल सम्मत 1146 दिल्लाथ्व रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ़ शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन आज अष्टमी चार घड़ी माफ गर्नुहोला छ घड़ी चार पला बिहानको 7:48 स्वाति नक्षत्र 51:22 25:55 स्वाध्ययोग 42:34 बालोपकरण 37:13 आज आनन्दादि युगमा भने धूम्र युग रहेको छ। आजको दिनमानको समय 33:57 बिहान सूर्योदय 5:22 जाँदा रहेको छ भने साँझ सूर्यास्त 6:57 रहनेछ। आज बुधाष्टमी व्रत हो। गोरखाली पूजा सुतार कार्यहरूको कुलोद्वार पूजा आज विशेष गरी ग्रहमा देखिन्छ। विशेष गरी यो सबैको कुलहरूको पूजा पूर्णिमादेखि पञ्चमीसम्म हुने गर्छ, तर सुतार कार्यहरूको लागि भने कुलोद्वार पूजा आज गर्ने गरिन्छ। कति हुनुहुन्छ सुतार कार्की हाम्रो कार्यक्रम सुन्ने मान्छे? हेर्नुहोस् त, तपाईँको बारेमा हामी रेडियोबाटै जानकारी गराउँछौँ वा बिर्सिनु भएको थियो है, सम्झिनु होला है त। अब जानकारी गराउँ आजको ग्रह गोचर। सूर्य कर्क राशिमा छन्, चन्द्रमा यतिखेर तुला राशिमा छन्, मंगल ग्रहको अवस्था यतिखेर वृष राशिमा, बुध मिथुन राशिमा छन्, बृहस्पति कर्क राशिमा, शुक्र सिंह राशिमा छन् भने राहु शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको संकेतबाट देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका राशिले के भन्छन्, आजको दिनलाई कसरी अगाडि बढाउँछन्, तपाईँको राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष। मेष राशि हुनेको लागि आजको दिनमा दिनचर्याहरू सुखद बन्दै गइरहेको अवस्थाहरू देख्न सकिन्छ। सप्तम भावको चन्द्रमा आजको दिनमा प्रेममा सफलता मिल्ने योग छ भने लामो दीर्घ यात्राहरूबाट पनि सहज हुने राशि मेषबाट संकेत देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै जाने खालको योग देखिएको छ। लामो दूरीको यात्राहरूमा सहज हुने राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने छ। आजको दिनमा अलिकति केही कामबाट भने असुरक्षित होइने खालको डर राशि मिथुनलाई रहन सक्छ। आजको दिनमा ओम नम शिवाय यो मन्त्र जप गर्नु राम्रो हुन सक्छ। लामो दूरको यात्राहरूबाट सहज हुन्छ। तपाईँको लागि काममा सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले पनि साथ दिने खालका योगहरू राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। पराक्रम वृद्धि रहने योग छ। तपाईँको लागि साथीभाइले पनि सहयोग गर्छन्, कृषिमा पनि राम्रो उब्जनी हुनेछ, नसोचेका कर्महरू फलदायक रहन सक्छन्, प्रेम भने अधुरो रहनेछ। कन्या राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुने योग देख्न सकिएको छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा आफन्तहरूबाट पनि सुखद अवसरहरू जुट्ने योग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिहरूबाट संकेत ग्रहमा कन्या राशिलाई ग्रहमा संकेत देख्न सकिन्छ। अलिकति पर पाउनबाट पनि टाढा रहनु आजको दिनमा अतिथिहरूको आगमन राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9845-97658, 9182-73-601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मन बलियो रहनेछ, काममा सफलता मिल्ने युग देखिन्छ, कामबाट आफू एकदम दरिलो भएर अगाडि बढ्ने साहस प्राप्त रहनेछ, सकारात्मक ऊर्जा छ, दिन राम्रो छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ, लामो दूरको यात्राहरूबाट सहज हुने योगहरू राशिमा संकेत देख्न सकिन्छ। मन प्रसन्न रहनेछ, गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत छन् भने लामो दूरक यात्राहरूबाट सहज हुने योग रहेको छ।
2: मकर राशि।
0: तपाईँको मन आजको दिनमा सकारात्मक छ, जागिरमा पदवृद्धि हुने योग छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सकारात्मक आजको राशिमा संकेत छ।
2: कुम्भ राशि।
0: आजको दिनबाट तपाईँको लागि धेरै कुरामा सहज हुन्छ, मन बरालिने खालको योग पनि छ। 7:30 को शनि लग्नमा राहु यतिखेर नवम स्थानको चन्द्रमाले केही कन्ट्रोल त गर्ला, तर पनि विशेष ख्याल गर्नु, बोल्दा र व्यवहार गर्दा विचार गर्नुभयो भने दिन सकारात्मक हुने योग छ। दिन राशिको लागि चटपटेको भय, औषधि मूल्यमा धन खर्च वृद्धि रहने युग रहेको छ भने अरूले सान्त्वना दिन सक्छन्, आफू धैर्य धारण गर्नु शुभ हुन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843-97658-9182-73-601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत, भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुनि।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: सिधा तपाई र मेरो कुराकानी रहनेछ र भूत, भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे। ए प्रभु, कोही हुनुहुन्थ्यो तर उहाँसँग हामी कुराकानी गर्न सकेनौ। हामी यहाँ निरन्तर छौं र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे राधे हजुर। कोही हुनुहुन्थ्यो? हामी यतिखेर निरन्तर तपाईसँग र तपाईसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौ। हजुर हजुर, राधे राधे। ए प्रभु, राधे राधे। ए प्रभु भन्दै थिए, उहाँ फोनमा कुराकानी गरी यता फोन लाग्दै गर्दा उता मजाले कुराकानी गरिरहनु भएको छ। हामी निरन्तर फोनमा संवाद गर्ने प्रक्रियामा छौ, तर फोनबाट भने तपाईँको हेल्थ सेक्राइले गर्दा कुराकानी हुन सकिरहेको छैन है। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान गर्छौ। कोही फेरि पनि आउनु भएको इसारा प्राप्त मिलिरहेको छ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ कुनै? प्रभु राधेश्याम हजुर। ए प्रभु, राधे राधे। सम्पर्कमा कोही आउनु भएन? हजुर राधे राधे, अलिक ठुलो आवाजमा बोलिदिनु है।
5: गुरु
4: राधे राधे भने मैले।
5: राधे राधे गुरु।
4: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर, फोन डिस्कनेक्ट भयो, किन हो थाहा भएन। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारी दिने हामी प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत, भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। फेरि पनि कोही हुनुहुन्छ भन्दैछु, तर फोनमा सम्पर्क भने यतिखेर आज किन सम्पर्क भइरहेको छैन, मैले प्राविधिक इसारा गरिरहेको छु भन्ने हुनुहुन्छ, सम्पर्क रहिरहेको छ भन्नुभएको छ। फेरि पनि हेरौँ को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ। राधे राधे हजुर।

0: कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो आफ्नै बारेमा ब्रिज
0: साल महिना गते समय भन्दैनौ त
1: 2064 12 महिना 14 गते
0: एकचोटि फोन राखेर फेरि फोन गर्नुहोला, तपाईँले भनेको कपीमा लेख्नुहोला अनि फेरि फोन गर्नुहोला है। कपीमा नलेखिकन फोन गर्नुभयो भने हेर्न मिल्दैन है त।
1: हजुर हजुर
0: अहिले छुट्टिन्छु। राधे राधे। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर हामी दुईटा नम्बरको ध्वनि तरंगमा छौं। फोनमा केही प्राविधिक समस्या भएको हो कि भन्न हामीले जानकारी लिएका थियौं, तर फोनमा समस्या होइन, नबोलिदिएपछि गाह्रो भएको हो भन्ने कुराको जानकारी प्राप्त भएको छ। फेरि पनि गयो हुनुहुन्छ। राधे राधे। हजुर
1: हजुर। राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: खोटाङको दङदाङबाट युवराज भुजेल बोलिरहेछु गुरु।
0: युवराज भुजेल खोटाङको कुन ठाउँमा हुनुभयो?
1: दामराङ गुरु।
0: दामराङ भनेको कुन पालिका पर्छ यो खोटाङको दामराङ?
1: यो नगरपालिका टिम।
0: ए कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ?
1: खोटाङ एफएम।
0: है अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेर्ने गुरु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2060 साल 9 महिना पुष्को 9 महिना 7 गते
0: पुष्को 7 गते कति बजे?
1: 11:55
0: बिहान कि बेलुका?
1: यो बिहानको गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: खोटाङ जिल्ला।
0: तपाईँको आफ्नै होइन यो?
1: हजुर।
0: राशिको नाम चाहिँ यादव हो। वृश्चिक राशि हेर्नुपर्छ। तपाईँ पौष महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्मिनु भएको रहेछ है। 2060 सालमा पुषको 7 गते के बार थियो भन्नु त?
1: सोमबार गुरु।
0: 11:55 बिहान होइन?
1: हजुर।
0: राशिको नाम चाहिँ तपाईँको यादव नाम आउँछ, वृश्चिक राशि हुन्छ। के राशि हेर्ने गर्नु भएको छ? नो या यु ज्येष्ठ है। अनि चिना बनेको छ कि छैन? तपाईँको रातिको समय हो कि क्या त्यसो भने हो?
1: हजुर रातिको।
0: रातिको समय हो कि क्या हो भनेको के?
1: हजुर हो।
0: अनि किन बिहानको भने त? तपाईँको अहिले तपाईँले जे बोलिरहनु भएको छ कुरो चपाएर बोल्नु भएको छ, प्रश्न बोल्नुपर्छ। अहिले फोन राख्नु, तपाईँको चिनाको फोटो हाल्नु, म सबै कुरो हेरेर म तपाईँलाई दिउँसो जानकारी गराउँछु है। राधे राधे। युवराजी भन्नुभयो उहाँले आफ्नो बारेमा हेर्न खोज्नु भएको थियो। एउटा कुरो जानकारी गराउँछु ल, धेरै भक्तहरूले फोन गर्नुहुन्छ दिउँसो। हिजो एकजना यस्तो व्यक्ति आउनुभयो, उहाँले भन्नुभयो गुरु म फलानु मान्छे बोलेको भन्नुभयो, नाम मलाई याद गर्न सकिनँ मैले, अनि के थियो होला भनेको चिना हार्नु पर्यो भन्नुभयो। मैले भने टिकट लिनुपर्छ है भने, ओहो दक्षिणा लाग्छ गुरु भन्नुभयो। हो लाग्छ नि हजुर दक्षिणा, दिउँसोको समयमा दक्षिणा लाग्छ, रेडियोमा चाहिँ निशुल्क हुन्छ, के गरौँ भनेको। उहाँले मलाई रिसाएर क्या, उहाँको आफ्नो एउटा के भन्छ विद्वता देखाउनु भयो, आफ्नो औकात भन्छ नि होइन, तपाईँको त बिजनेस त राम्रो रहेछ अरे। मैले उहाँलाई सिधै भनिदिएँ ठाडे क्या, उहाँको त शब्द सकिने नपाइकन हजुरलाई फ्रीमा आएर दिएछ है, तपाईँको घरमा आएर फ्रीमा बाबुले जब गरिदिए, फ्रीमा पुराण लगाइदिए, तपाईँको चिना पनि फ्रीमा हेरिदिए, सबै कुरो फ्री गरे, तपाईँ चाहिँ खुसी होइन त, त्यही सेवा हुन्छ तपाईँलाई होइन भने। अनि उहाँ चाहिँ अलिकति नतमस्तक हुनुभयो अनि उहाँले फोन राख्नुभयो पछिबाट। मैले किन यो जोडेको भने, दिउँसो तपाईँको सेवा गर्छौँ हामी, सेवा भनेको यो होइन कि तपाईँको निशुल्क, मैले भनेको छु गरिबहरूलाई निशुल्क कतिलाई गरेको छु, कति मान्छेको मैले सेवा गरेको छु, तर तपाईँहरूबाट मेरो यो ज्योतिष पेसा हो, पेसाबाट हामीले तपाईँसँग केही पारिश्रमिक लिनुपर्छ, चिना बनाएको पैसा लाग्छ, चिना हारेको पैसा लाग्छ, ग्रह शान्ति गरेको पैसा लाग्छ, सबै फ्री गर्न सक्छु त, कवचको पैसा लाग्छ, ग्रहका रत्नहरूको, ग्रहको रत्न त किनेर ल्याउने हजुर हामीले, अनि तपाईँलाई हामीले पैसा लिनु परेन कि, मैले सबै अब मेरो भाइको घरबाट पनि

0: बेचराहरू चाहिँ भक्तको सेवा गर्नु त सकिँदैन कसैले, होइन? तपाईँले के बुझ्नु जरुरी छ भने कार्यक्रममा फोन गर्नुहोस्, प्रयास गर्नुहोस्, तर साल महिना गते समय बार जिल्ला कपीमा लेखेर फोन गर्नुहोस्, नभए फोन नगर्नुहोस् बरु। किनभने तपाईँले अहिले भर्खरै पनि जुन खोटाङबाट फोन गर्नुभएको थियो उहाँले के भन्नुभयो, पहिले बिहान भन्नुभयो, पछि फेरि बेलुका भनेको अँ भन्नुभयो, जे पनि अँ भनिदिनु छ उहाँहरूले, के हो उहाँलाई थाहै छैन अहिलेसम्म, सायद उहाँले भनेको 11:55 पनि हो कि होइन, अचक भरमा भन्नुभएको हुन सक्छ। त्यसो भएको हुँदा ज्योतिष शास्त्र खेलाती गर्ने शास्त्र होइन, ज्योतिष शास्त्र यत्तिकै जे मल्ला त्यही हेरिदिने शास्त्र होइन, यो तपाईँले एकदम बुझ्नुपर्छ क्या। तपाईँले के भन्नुहुन्छ भने बाहुनहरूले भने कहाँ मिल्छ भन्नुहुन्छ, बाहुनहरूले भनेको मिल्नलाई, गुरुहरूले भनेको मिल्नलाई तपाईँले पनि त सही गुरु भन्नु परेन, तपाईँ भन्ने बेला चाहिँ जे मल्ला चाहिँ भनिदिने होइन, तपाईँलाई चाहिँ अँ हेरिहाल्छ बाहुनले भनेर तपाईँ जन्मेको बिहान हुनसक्छ, तपाईँ बेलुकाको 6 बजे भनिदिने, कहिले 8 बजे भनिदिने, अनि तपाईँले चाहिँ गल्ती कुराहरू दिने, तपाईँले गल्ती कुरा दिएपछि अनि हामीले सही कुरा भन्न सकिन्छ भन्नु त। त्यही भएर तपाईँको मान निहित पर्छ। म के अनुरोध गर्छु भने जसको समय थाहा छैन, जसलाई बार नक्षत्रहरू थाहा छैन, मलाई थाहा छैन सक्यो त के हेर्दै नहेर्नु क्या, थाहा भएको हेर्नु न, छोराको भर्खर जन्मेको छ थाहा छ, अनि छोराको चाहिँ हेर्नु परेको छैन, मेरो चाहिँ हेर्न पाउँथ्यो, जसको जे छैन त्यही हेरेर बढी उत्साह हुन्छ नि त होइन। त्यसो भएको त चिना बनाउने काममा अचक्क भ्रमा चिना बनाएर त्यो चिना छ भनेर हुँदैन, समय सही छ कि छैन भन्ने कुरा हो। धेरै ठाउँमा म चिनाहरू जान्छु अनि उहाँहरूले के भनिदिनु भइरहेको हुन्छ भने गुरुबाहरूले यही लेखिदिनु भयो यही होला, त्यो खालको शब्द आइरहेको हुन्छ। गुरुबाले के लेख्नुभयो भन्नेसँग सरकारका तपाईँ जन्मेको त हो कि होइन आमा बाबालाई सोध्ने, होइन जस्तो लाग्छ भने चिना नहेराउने, ब्राह्मणलाई ज्योतिष गुरुहरूलाई ज्योतिष पढेका शास्त्रीय व्यक्तिहरूलाई गाली गर्ने काम नगर्नु कहिले पनि, यो अनुरोध हो तपाईँहरूलाई, किनभने तपाईँहरू जे मन लाग्यो त्यो हेर्नुहुन्छ अनि हामीलाई उल्टै गाली गरिदिनुहुन्छ क्या, एकदम मन कट्टा कता कता हाम्रो मन पनि चसक्क हुन्छ घरि घरि, बुझ्नुभयो कि। त्यही भएको भएर तपाईँहरूले विशेष ध्यान दिनुपर्छ, तपाईँहरूले चिना हेराउँदा चिना बनाउँदा सबै कुराको लागि। अब कति मान्छेले चाहिँ अँ मैले त हजुरले भनेको ग्रह शान्ति गरेँ गुरुबा, अब त मेरो के होला भन्नुहुन्छ, अनि के गर्नुभयो त भन्नु भने मैले सबै गरिसकेँ, कतिजनाले गर्नुभयो भन्दा एकजना ब्राह्मण ल्याएको थिएँ, एकजना ब्राह्मण ल्याएपछि मैले गरेँ भन्नुहुन्छ, त्यसरी तपाईँको चाहिँ शान्ति हुँदैन हजुर। त्यही भएर तपाईँहरूले विशेष ध्यान दिनुहोला, अहिले कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, यो कुराको जानकारी गराउँछु। दिउँसो फोन गर्दाखेरि सबैले टिकट लिनुपर्छ, कार्यक्रममा चाहिँ निशुल्क हुन्छ, तपाईँहरू चाहे दिउँसो गर्नु चाहे अहिले गर्नु होइन, तपाईँहरूलाई हामीले तपाईँको गाउँमा आउँदा भेट्दा पनि टिकट लाग्छ, तपाईँहरू आउँदाखेरि जस्तै हामी सिन्धुली आउने कुरो छ, बर्दिवास आउने कुरो छ होइन, तपाईँहरूले हामीसँग सम्पर्कमा रहेर आफ्नो र आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीको लागि हामीसँग सम्पर्कमा तपाईँ रहन सक्नुहुन्छ भन्दै कार्यक्रममा एकैछिन छोटो लिन्छु विश्राम, विश्राम पछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। 98453 97658 र 98142376 हामी विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौँ। 98453 97658 र 98142376 सिधा रूपमा तपाईँ र मेरो कुराकानी रहनेछ र तपाईँसँग भएका विभिन्न जात ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका हुन्छौ। यतिखेर हामी नेपालभरबाट एकै साथमा तपाईँसँग बजिरहेका छौं र हामी तपाईँलाई जानकारी गराउँ, हामी सिन्धुली र बर्दीवास आउने कुराको तयारी लगभग अन्तिम चरणमा आइसकेको छ। हामी धेरैजनाको फोन आएको छैन, तथापि हामी जतिले फोन गर्नुभएको छ तपाईँ पनि भेट्न आउन सक्नुहुन्छ है। भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै जानकारीहरू दिने एउटा प्रयासमा हामी लाग्ने प्रयास गरिरहेका छौँ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई जानकारी हामी दिने प्रयासमा छौ। को हुनुहुन्छ, कहाँदेखि? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ?
1: म डोटीबाट हर्कमल्ल गुरु।
0: डोटीबाट को बोल्दै हुनुहुन्छ अरे हर्कमल्ल?
1: हजुर गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: आज बडी केदार एफएमबाट गुरु।
0: बडी केदारबाट? हिजो कहाँबाट सुन्दै हुनुहुन्थ्यो?
1: हिजो जोराइल एफएमबाट।
0: अनि आज जोराइलमा कार्यक्रम आएको छ कि छैन?
1: एकदम आएको छ गुरु, मैले
0: दुईटैमा सुनेको है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज दाईका छोराको।
0: दाईका छोरालाई के भन्छन्? भतिज।
1: छोरा भतिज।
0: लु भन्नु त, साल महिना गते समय?
1: 2065 फागुन 28 गते बुधबार अनि बिहान 6:55
0: 6:55 बिहान। कुन जिल्लामा भयो जन्म?
1: यहाँ गुरु डोटीमै हो।
0: डोटीमा बिहानको जन्म है यो?
1: हजुर, बिहान 6:55
0: डोटी जिल्लामा।
1: हजुर,
0: भतिजको होइन यो, दाईको छोरा?
1: हजुर, दाईको छोरा भतिज।
0: यहाँबाट हेर्दा के देखिन्छ भने राशिको नाम टुकानाथ नाम देखिन्छ, सिंह राशि हुन्छ। पूर्णिमाको दिनमा जन्म भएको छ, लग्नमा शुक्र, 12 मांगलिक परेको छ, गुरु चण्डालयुग परेको छ, गुरु चण्डालयुगको शान्ति गर्नुपर्छ, स्वास्थ्य बिग्रिरहन्छ, पढाइमा जिरो छैन पढाइ।
1: हजुर,
0: मान्छे चाहिँ असाध्यै टाठो छन् होइन?
1: हजुर,
0: अरू अरू कुरामा टाठो छन्, मोबाइल हेर्नमा, अरू अरू काम गर्नमा टाठो होला, तर विद्यामा भने छैनन्। विद्यामा
1: पहिला गुरु राम्रै थियो, अहिले अलि हल्का त्यस्तै बिग्रिएको
0: छ। पहिला त सुरुमा सबैको राम्रै हुन्छ नि होइन? बिग्रिने बेला बल्ल आउँदैछ, अनि अझ धेरै बिग्रिँदैछ फेरि, त्यो पनि ख्याल गर्नु। यो के छ भने 13 वर्षदेखि 21 वर्षमा धेरै बिग्रिने युग हो। अहिले तपाईँको छोरा कति वर्ष हुनुभयो? अहिले
1: 17-18 वर्ष भयो।
0: पढाइमा झन् बिग्रिने बेला आयो, विशेष ध्यान दिनु होला। 12 मांगलिक छ, 2 विवाहको योग छ, विवाह राम्रो होस् भनेर ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है र?
1: हजुर।
0: अरू केही छ?
1: अनि आमा बुवासँग सम्बन्ध कस्तो छ?
0: आमा बुवासँगको सम्बन्ध राम्रै छ, बुवा आमा भन्दा पनि घरमा एकजनाको पितृको दोष परेको रहेछ, कोही मान्छे अकालमा मृत्यु भएको दोष रहेछ। को होला त्यो मान्छे, थाहा छ?
1: अकालमा मृत्यु त गुरु अब ठुलो बुवा, मेरो ठुलो बुवा होइन, पहिले त्यस्तै भयो भन्न सुने थिए।
0: हजुरले सुन्नुभयो, हजुरले तपाईँको ठुलो बाबालाई देख्नु भएन?
1: देखेन गुरु।
0: भनेपछि केही न केही गडबडी छ होइन?
1: होला गुरु। अब
0: फेरि के अन्त, अब सप्ताह लगायो भने खर्च हुन्छ, 52 पैसा दिनुपर्छ है?
1: नै गुरु, यसो हो कि अब भनेपछि हामी गर्ने थियौँ गुरु, त्यस्तो छैन, एकदम श्रद्धा भक्ति भए मान्थ्यौँ गुरु होइन?
0: मैले भने अब गर्नु है।
1: हजुर गुरु।
0: अनि अरू के छ विशेष मैले यसलाई हेर्ने बेला पढाइ हेर्ने स्वास्थ्यमा पनि राम्रो छैन भने होइन
1: हजुर
0: अनि
1: के गर्नु पर्यो गुरु अब कुन त्यो कुन ग्रह भन्नुभयो हजुरले
0: मैले संकटा भन्ने ग्रहको नाम लिएको छु संकटाको शान्ति गर्ने गुरु चण्डलेको शान्ति गर्ने विश्वको शान्ति गर्ने मांगलिक शान्ति गर्ने नभएदेखि भोलि धेरै कुरामा समस्याहरू आउन सक्छ एकदम ध्यान दिनुहोला है त
1: अनि त्यसको लागि कुन व्रत बस्नुपर्ने हुन्छ शान्ति मात्र गर्ने
0: यसको लागि त बिहिबारको व्रत बस्नुपर्छ पूर्णिमाको व्रतहरू बस्नुपर्छ ग्रहको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है
1: स्वयं कि गुरु आमा बुवा
0: आफू त सानो बच्चा के गर्छ उसलाई पनि राखेको राम्रो घर परिवारमा सबैले बसेको राम्रो
1: त्यही त यसो गुरु अब स्वयं बच्चाले बस्ने कि व्रत आमा बुवाले बस्दा हुन्छ बच्चाको दोष कटिन्छ कि भन्न खोजे
0: बच्चाले बस्ने हो होइन
1: हजुर
0: अनि फेरि चाहिँ उसले पनि बस्ने घर परिवारले पनि चोखो खाने त दिने है त
1: बिहिबार अनि पूर्णिमाको दिन
0: बिहिबार र पूर्णिमाको दिन है त
1: हजुर गुरु हजुर
0: अहिले छुट्टी राजेश
1: हस् गुरु राजेश
0: हामीसँग हुनुहुन्थ्यो यतिखेर टोटीबाट हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयास हामी गरिरहेका छौँ हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ हामी प्रत्यक्ष रूपमा तपाईँ र हाम्रो बारेमा विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
2: म खोटाङको हल्की दुर्गम नगरपालिकाबाट रामकुमार भरिया बोले
0: कहाँदेखि भन्नुभयो अरे
2: खोटाङको हल्सीबाट रामकुमार परिया
0: रामकुमार परिवार हलेसीबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले
2: रेडियो खोटाङ तीन
0: भन्नु त अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा जानकारी दिन चाहनुहुन्छ
2: यहाँ छोरीको बारेमा हेराउनु पर्यो भने गुरु
0: छोरीको साल महिना गते समय भनिदिनु त
2: छोरी 75 साल जेठ 9 गते बुधबार बिहान 8:05 जाँदाखेरि जन्म भएन
0: 8:05 जाँदाखेरि कुन जिल्लामा भयो जन्म
2: त्यही खोटाङ जिल्लैमा भएको
0: कहाँनिर भयो जन्म चाहिँ खोटाङको
2: घरमै हो गुरु
0: हलेसी नगरपालिका हो
2: हजुर हजुर हलेसी दुवाकुम नगरपालिका घरमै
0: 75 सालको जेठको 9 गते 8:05 के भएको थियो अरे
2: बुधबार गुरु
0: राष्ट्रको नाम यहाँबाट हेर्दाखेरि के देखिन्छ भने टङ्क कुमारी छोरी होइन
2: हजुर हो
0: टङ्क कुमारी नाम देखिन्छ साह्रै राम्रो चिनाएको छ साह्रै भाग्य मानिन्छ नि छोरी तर के गर्ने घरमा सङ्गतै राम्रो भएन छोरीको भाग्य त यस्तो राम्रो छ भोलि यो छोरी डक्टर पढ्ने खालको छोरीको चिना छ
2: हजुर
0: 6 वर्षसम्म उल्काले अलिअलि स्वास्थ्यमा बिगार त्यसपछि राम्रो हुँदै आउँछ 13 वर्ष पछाडि फेरि पछि सङ्कट राख्छ त्योभन्दा पहिले केही गर्नु पर्दैन अलिक पछि गएर माङ्गलिक परेको छ 8 वैवाहिक जीवनमा दोष लाग्न सक्छ घरको अलि अनुशासनहरू सिकाउनु पर्यो घरमा बाबामा झगडा गर्न भएन होइन बोल्ने भाषा राम्रो भएन किन यसो गरे त छोरी त हजुरको कारणले तपाईँको घर परिवारको कारणले छोरीको भविष्य त बिग्रिने भयो नि त
2: पढाइ त राम्रै छ सर गुरु
0: मैले पढाइ नराम्रो भनेकै छैन त डक्टर पढ्ने योग छ तर तपाईँहरूको घरमा बोली राम्रो भएन क्या हजुर बुढाबुढी झगडा गर्ने शैली बोल्दा झर्केर बोल्ने शैली हो क्या भन्नु त
2: हजुर अलिअलि त्यस्तो कहिले कहीँ हुन्छ
0: कहिले कहीँ होइन नि छोरीले त एक दिन पनि त्यस्तो तपाईँको छोरीले त आवाज सुन्यो भने भोलिदेखि त उसको माइन्डमा त्यही बस्छ क्या दिमागमा नि त्यही सेट हुन्छ बच्चाको अगाडि राम्रो सुन्दर बोल्नु छोरीको चिना असाध्यै राम्रो छ बेला बेलामा ग्रह शान्तिहरू गर्दै जानु होला अहिले आचिनु पर्ने ग्रह छैन 13 वर्ष पछाडि ग्रह शान्ति गर्ने हो सकिन्छ भने मंगलबार घरमा पहिल्यै पनि सबैले लसुन प्याज माछा मासु नखाने दसैँको दिन पनि नखाने क्या फेरि तपाईँहरू अरू बेला खानु छोड्नुहुन्छ र दसैँमा फेरि आ पर्व भन्नुहुन्छ थाहा हुन्छ, मैले कता कता सुन्ने गरेको दसैँको टिकाको भोलिपल्ट उपर्छ नि एकादशी होइन, मासु खानु पर्छ भने घरभरि हुँदो रहेछ मासु भनेर यो एकादशीमा बाह्र पर्छ होइन होइन, दसैँको भोलिपल्टको एकादशी त गिद्धे एकादशी भन्छ नि भनेर नाम दिएर आफै खान थाल्दा छन् अरे हे हरि हो, त्यस्तो गर्न भएन भन्न खोजेको, चिना असाध्य राम्रो छ, तपाईँले अलिकति राम्रो संगत गरेर छोरीलाई राम्रो बोल्ने राम्रो व्यवहार सिकाउनु भयो भने छोरीको पढाइ राम्रो हुन्छ, भोलि डक्टर इन्जिनियर बन्ने खालको ठूलो मान्छे बनिएको छ है त, अलि पछि 14-15 वर्ष पुगेपछि एउटा दोस्रो विवाहको लागि एउटा सुनसँग विवाह गरिदिनु है।
2: अनि यहाँ सुन्नु त गुरु एउटा कुरो सोध्नु पर्यो क्या अन्तिममा,
0: सोध्नु सोध्नु मजाले,
2: यो छोरीको लागि चाहिँ अब त्यो शान्ति चाहिँ 13 वर्ष पछि गर्नु पर्ने रहेछ है,
0: अहिले परेन,
2: अहिले परेन,
0: मङ्गलबारको वर्ष पर्दैन, पढाइ राम्रो छ नि त किन आत्तिनु पर्यो,
2: त्यो सरकारी पढ्दै पनि त्यस्तो हुन्छ नि, जागिर त हुन्छ नि सरकारीमै पढ्दा पनि,
0: भन्नाले सरकारी स्कुलमा पढ्दा
2: हजुर
0: हाम्रो तपाईँ र मेरो मानसिकता कति गिरेको है, सरकारी स्कुलमा पढेपछि प्राइभेट बोर्डिङमा पढाउने, राम्रो पढायो भएपछि जहाँ पनि नाम निक्लिहाल्छ नि, तर तपाईँको घरमा चाहिँ संस्कार राम्रो भएन है हजुर, ख्याल गर्नु ल, मैले तपाईँलाई के भने तपाईँले भरे ख्याल गर्नु फोन राखेर हो, गुरुले भनेको त हो भन्ने गर्नु, मङ्गलबार कहिले पनि घरमा लसुन प्याज माछा मासु अन्डा केही नखाने क्या, पुरै बार्ने,
2: म त खाँदिन सर गुरु माछा मासुहरू,
0: मैले के भने घरमा केही नखाने क्या, एकदम पूरा रूपमा व्रत भन्ने है, ल अरू सब ठिक छ, आत्तिनु पर्दैन, छोरीको लागि राम्रो छ है, भविष्य राम्रो छ, पढाइमा राम्रो छ,
2: हुन्छ यहाँ भतिजाको गुरु यो 10 गते जन्मसो गर्नुहुन्छ हुँदैन,
0: जन्मसो गतेमा हो कि तिथिमा हो,
2: ठ्याक्कै जुरेकै जन्मेकै महिना अनि चारमा पर्यो
0: त्यसले केही फरक पर्दैन, गर्ने हो भने तिथिमा गर्नु, मलाई आज अहिले 9 बजे पछाडि फोन गर्नु, यो जन्मोत्सव गर्ने तिथि हेर्नको लागि फी लाग्दैन होइन, साहित्यको लागि फी लाग्दैन, मलाई आज फोन गर्नु होला, म हेरिदिन्छु अनि फेरि सल्लाह गरौँ है त,
2: रङ अनि कस्तो रङ कति अङ्क राम्रो छ छोरीलाई,
0: यो हजुरको छोरीलाई
2: हजुर
0: टङ्क कुमारीलाई 1 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, राम्रो छ भाग्य, तर तपाईँको छोरी तपाईँकै घर परिवारको बोली व्यवहारले गर्दा बिग्रिने भने म जान्दिनँ, नभए ग्रह एकदम राम्रो बलवान छ है त, छुट्टिन्छु, राधे राधे,
2: राधे राधे गुरु राधे,
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी तपाईँसँग भएका विभिन्न जानकारी हामी दिने एउटा प्रयास गरिरहेको छु, हामी निरन्तर तपाईँसँग र तपाईँको बारेमा विशेष जानकारी भूत भविष्य र वर्तमान समयदेखि जिज्ञासाहरूको समस्याको समाधान हामी गर्ने एउटा प्रयासमा लागिरहेका छौँ, यतिखेर तपाईँ प्रत्यक्ष रूपमा हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला 98453-97658 र 98142-73601 सम्पर्कमा आउन सक्नुहुन्छ, कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, राधे श्याम हजुर, जय श्री राम, को बोल्दै हुनुहुन्छ, कहाँदेखि,
3: म बजाङदेखि गुरु, दानको होला,
0: हजुर नाम के भन्नुभयो,
3: दानी बोरा गुरु, दानी बोरा,
0: दानी बोरा, नामै दानी बोरा,
3: हजुर नामै दानी बोरा,
0: दान प्रसाद नाम राख्नुपर्छ नि, कति राम्रो नाम थियो है, दाबाट दामोदर नाम राखेर कति राम्रो हुन्थ्यो है, त्यही भएर राम्रोसँग चाहिँ के अरे राम्रोसँग चाहिँ तपाईँहरूले नाम जोराउनु पर्छ भन्ने कारण त्यही हो क्या, होइन अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ, अहिले छोराको साल महिना गते समय भनिदिनु त,
3: 2061 साल माघ महिना 26 गते मङ्गलबार बेलुकीको 4:26 हजुर,
0: 4:26
3: हजुर,
0: यो दिउँसो भनौँ कि बिहान भनौँ, बेलुका भन्नु मिल्दैन होला,
3: बेलुकी भनौँ दिउँसो दिउँसो,
0: अब तम्रो भाषामा के भन्नु हान, यसलाई बाखा समय भन्दा छ नि,
3: हजुर हजुर बाछा
0: हो बाछा भने त कुरो मिल्ने हो नि त, कहाँ भयो त जन्म,
3: हजुर
0: जन्म कहाँ भएको हो तम्रो चेलाको,
3: जन्म यहाँ हो बझाङमा,
0: बझाङ चैनपुरा होइन त
1: बिथछेड
0: 61 साल माघको 26 गते 4 बजेर 26 मिनटमा बासा यो छोराको नाम चाहिँ खेम कुमार नाम आउँछ मकर राशि हुन्छ है अब यहीको जन्म औंसीको दिनमा भएको छ औंसीलाई अशुभ मान्नेछन् औंसीको शान्ति गराए औंसीले धेरै कुरोमा दुःख पर्नेवालो छ पढाइमा स्वास्थ्यमा एकदम घर परिवारमा पैसै टिक्दैन है पैसा आउने हो पैसा रहने नै हो कि नै

0: घरको वास्तु कस्तो होला गुरु?
1: घरको वास्तुको लागि ठिकै छ, दुई हप्ता राम्रो हुन्छ, सबैभन्दा रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142376 सिधा सम्पर्कमा रहने र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी ज्योतिष धर्म संस्कार अनि धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग चासोका विषयमा हामी कुराकानी गरिरहेका छौं। नेपालभरबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, दिनैभरि हामी तपाईँको फोनको सम्बोधन गर्नेछौं। फोन गर्न सक्नुहुन्छ भने तपाईँ भोलि बिहान कार्यक्रममा पनि फोन गर्न सक्नुहुन्छ। आजको लागि कार्यक्रमको हामी लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरंगबाट रहनेछ। तबसम्मको लागि भने तपाईँ रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रममा मिठा मिठा कुराहरू सुनिरहनु भएको छ, आफूले पनि फोन प्रयास गर्नुभएको छ, फोन लागेको छैन, फोन प्रयास दिनैभरि पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि आज्ञा चाहन्छु। तपाईँ र मेरो भेट भोलि बिहान 8 बजी रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्। राधे राधे।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 आएको बाढ़ीमा फँसेका 4 जनाको उद्धार गरिएको छ। बाढ़ीले बगाउँदा 1 जना बेपत्ता छन्। 4 जना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अड्केको अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो। अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढ़ीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ। उहाँको खोजी कार्य भइरहेको छ। बाढ़ीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमीन कटान गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 जना नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्र र वन पैदावारमा समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएका हुन्। ईपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीख अर्थात साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भई 39 वर्ष ननागेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा E9 वा E10 भिसामा 5 वर्ष वा त्योभन्दा बढ़ी समय नबसेको हुनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ। तर कोरिया भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले जनाएको छ। परीक्षा आवेदन संख्याको आधारमा भाषा परीक्षाको मिति तय हुनेछ। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस। नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। वहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नुभएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सिर्जनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने यति बेला संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रतिक्रेट अर्थात 30 वटामा 50 रूपियाँ भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रतिक्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको भाव बढ़न थालेपछि मूल्य बढ़न थाले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारिमा झरेको छ। जेठको अन्तिममा एक क्रेड अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेड अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। संघका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्री बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिने भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउण्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि स्रोत जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोयाममा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री कियर स्टमरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिवान्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सुरज चुनारा, निर्दोष बस्नेत, रवि नगरकोटी, हिमालदु सुनारी, दिपेश कुंवर र विनोद बहादुर चन्द रहनु भएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। चारवन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिपरिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा, सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दै।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहिक आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
5: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774। निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
7: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
8: होइन अञ्जना, पैसा सन्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
9: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
8: अनि टिभीएस कम्पनीको किन नि?
9: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
8: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
9: अब कता हुनु नि, हाम्रै भुरीगाउँमा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नुहोला नि फेरि।
8: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई

0: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, आवाज छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: ए रामलौटन भाइ, के गर्दैछौ?
5: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
6: हजुर,
5: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
5: 21 वर्ष कि पुगिन्।

0: अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
1: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
0: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि।
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
0: ए कुरा त्यस्तो पो हो। अब त्यो कसरी थाहा पाउने त दाई?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
0: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
5: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजु सुन्नु।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण।

0: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
1: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
0: आयुर्वेदिक उपचार मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डी खो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: उन्नत जातका तरकारीका बिउबिजन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
4: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै छुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउबिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
7: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
9: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
8: अहिले दिउँसोको 3 बज्यो।
10: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर 1 वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ। मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसै गरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दे आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न, पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाईले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रम गरी फ्यूजन सोलर, 9.2 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो। कम्पनीका अनुसार फ्यूजन सोलर पीवी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ। त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर्य ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59.38% अर्थात 155 मुद्दा फर्सेट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सेट हुन बाँकी छ। भदौ 24 आन्दोलनका क्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति पुगेकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि 2 नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीले सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन 1 घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गान्धी, प्रियंका गान्धी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व भरिताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून जन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी पितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि, सार्वजनिक मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा।

0: सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485475।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागि कि?
2: कहाँ हुनु? नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके
2: एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको श्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
3: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-0-67-187 र 9869-51-84-78।
3: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: आमाको दूध बच्चाको पहिलो औषधि हो, जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं, 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य, स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाग्छौं।
6: Radio Tiger Studio Time.
7: यति बेला अपराह्नको 4 बज्यो।
8: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू, गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9850-25002 र 9820-41-41-61।
9: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
10: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
9: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
10: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
9: अन्कल सेवाहरू,
10: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
11: केपी पोली क्लिनिक गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
12: यही साउन 8 गते शुक्रबारको दिन
11: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
4: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
5: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
6: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98-245-51-207। मनोकामना बेकरी एन्ड केक सप भुरीगाउँ बजार बर्दिया।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि

0: जिल्लाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिस्टल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: ये है आपका रेडियो रेडियो टाइगर वर्दिया की आवाज, वॉइस ऑफ वर्दिया, वॉइस ऑफ वर्दिया।
1: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: ए रामलौटन भाइ, के गर्दैछौ?
4: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
5: हजुर,
4: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
5: हस् बाबा।
6: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
4: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
6: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
4: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए, यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि।
6: तिमीले ठिक कुरा गर्यौ, अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
4: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
6: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
4: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
7: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ, त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: यो साल त ढुक्क भयो है बुढी।
9: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
8: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
10: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
11: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मुक्तिको सन्देश थारू भाषामा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: रोगबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
4: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
6: ठाकुरबाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालिका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 98-681-43-492 र 98-145-78-917।
7: यो हो बर्दियाको आवाज,
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
8: टाइगर रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ।
9: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
10: राष्ट्रको शान किसान।
9: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय।
0: मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी पितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण।
1: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिप प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने।
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र।
1: र एनएसजीएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एसी कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छोड़ दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
1: शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
0: मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पद्मबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोडिएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना उद्धार सामग्री पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
1: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका एक एक जना रहेका छन्। जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढ़ी उचाई पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेपाल सरकार र व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोड़फोड़ गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यान व्यवसायहरूलाई प्रति श्रमिक 50 अमेरिकी डलरसम्म बुझाउन दबाव दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बेहोर्ने भनिए पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाइ छ। यसअघि निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क, मेडिकल खोप र दर्ता खर्च सहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समिति हो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्राचार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
1: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकारभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
0: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढ़ाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य सहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशनपछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्व, संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद बढ़िरहेको छ।
1: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नु भएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
7: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
7: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
7: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 दिउँसो 1 मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-739 वा 01-54-739 सम्पर्क गर्न सक्नुहुनेछ।
9: NBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
10: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय, मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित शुल्क प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2,00,000 बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बालबालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नु भएको छ।
12: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने, 1,000 दिनका आमाहरू भनेर हाम्रा एउटा मुख्य पोषणको र खोपको उसमा 1,000 दिनका आमा भनेर समूहहरू छन्, हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुनसक्छ। तर त्यो चिज नहुँदा पनि कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने, दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्।
13: अब मधेस र लुम्बिनी प्रदेश बढी कुपोषित बालबालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ, के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त?
12: पोषण आफैमा यो क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो। साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन् यसमा केही न केही असर त परेको छ। तर अब हामीले यो कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढीभन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा चाहिँ यो प्रयत्नमा विशेष जोड चाहिँ दिएका छौँ।
13: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
12: यहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौँ, उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ। प्रदेश तहमा पनि थोरै बजेटहरू छुट्याएको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तै लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरी नआउने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
13: बाल बालिकालाई कुपोषित नै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
12: त्यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी लगान पनि गरेका छौँ। र अब घर परिवार अथवा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौँ भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बालबालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बालबालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा र बालबालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गर्यौं भने भोलिका दिनमा ती बालबालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असर पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धान देखाएको कुरा छन्, हामीले पनि देखेको छौँ। र त्यस गरी बालबालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ 5 वर्षपछि 10 वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन 1 गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत 4 गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित 11 जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन। जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
1: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालन संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक 45,00,000 गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा छरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: खुशीको कनेक्सन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साकेका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदान दानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्यांकन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
5: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6 अर्ब 67 करोड़को कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5 अर्ब 18 करोड़ रूपियाँमा किनबेच भएको छ।
6: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
5: अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनिया नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
6: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाफदेताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यससँगै फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराटेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेटिक्स सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट खड्ग राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखत अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
5: मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
6: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित शिल्प प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भर्ना थार पर्ने,
5: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
6: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कथाको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाठा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरण

0: सृजना गरौं।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: केपी पोली क्लिनिक गुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: सबैजनालाई नमस्कार छ है।
5: नमस्कार।
4: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
4: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
4: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
4: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसा रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका व्यञ्जन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै फुरी गाउँ बजारको उही चिट परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
2: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
3: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
4: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया। एकान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
7: बिहान 10 बजेदेखि
6: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्,
1: त्यो संख्यामा रहेको स्टाफहरूबाट संरक्षण हुनु चाहिँ असम्भव नै देखिन्छ। त्यस कारणले गर्दा इन्स्टिट्युसनल क्यापासिटी बढाउनु पर्यो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने पनि म त्यसबाट ठुलै क्षति हुने, काङ्ग्रेस खत्तम भयो भन्ने मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैर सैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब इमिरेट्स यूएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जेनरल अलेक्सान्डर सिएस्कीको कामको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भएता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्, इबोला प्रकोपबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका 5 प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड कागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन्, जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ, जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएता मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारी बारे गुनासा आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्रपाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उनले उल्लेख गरे।
2: एकै घण्टामा त्यो समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुन पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेस हुन्छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
4: उक्त विभाग र ऊ मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यानहरूका आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान हरूका आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक

0: सीमित स्रोत साधन बीच काम गर्दै आएको विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान
1: दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा काँग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौ।
2: उहाँहरूको अलिकति बढी हत जस्तो लाग्छ, हाम्रो पक्ष भन्नु न इतर पक्ष, उहाँहरू अलिकति लचिलो भएर मिलाउन खोजिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन, अब मेरो गोरुको 12 रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्ने चुट्ने चलिरहेको छ। पहिले पनि काङ्ग्रेस शेरबहादुरजीहरूको गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मान्छी पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: कङ्ग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्षको छुट्टै छुट्टै कार्यक्रमहरू भए नि, यस्ता खालका गतिविधिले कङ्ग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
2: एउटा त बार्गेनिङ, एउटा मोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसमा म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादी पनि मान्दिनँ, पछाडि फेरि चुट्न पनि सक्छन्, यस्तो चलिरहन्छ। अब हरेक कुरा त टिकेटै गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैधानिकता पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम राख्छ, त्यो कुरालाई एकोमोडेट गर्छु, धेरैलाई एकोमोडेट गर्छु भन्न भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ नामीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति अब हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
2: मलाई स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भएछ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत त गाह्रो हुन्छ।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
2: मलाई स्थिति देख्छु अलिकति बार्गेनिङमा, किनभने महाधिवेशन त असोजमा गर्ने भएछ, अझै अब साउन भदौ 2 महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्यो भने पनि अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला, तर त्यो अन्तत गाह्रो हुन्थ्यो। दूरदर्शिता भएको थियो, त्यो

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: अब एउटा प्रसंग संक्षेपमा। सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज्ड व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।